0: You're listening to Radio 4EB FM 98.1. The next program is in the Nepalese language.
1: Khushika palharu satna Dukha ka chadharu badna Kohi saathi khojdai hununcha त्यसो हो भने हामी छौँ तपाईँको माझमा मनोरञ्जन अनि सूचनाका साथमा परदेशमा रहेर पनि आफ्नो पन भेटिने यो हो कार्यक्रम नमस्ते ब्रिस्बेन।
2: रेडियो 4EB FM 98.1 प्रत्येक आइतबार दिउँसो 4-5 बजेसम्म प्रसारण हुने साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेनको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा आजको आइतबार विमल खरेलका साथमा केशव शर्माको हार्दिक अभिवादन। कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। आज अगस्त महिनाको 30 तारिक 2026 र विक्रम सम्बत अनुसार भाद्र महिनाको 14 2083 साल र सधैँको आइतबार चाहिँ आज पनि हामी यहाँहरूको घनागनमा आइपुगेका छौँ रेडियो कार्यक्रमको नयाँ अङ्क लिएर नयाँ सामग्रीका साथ र आशा गर्दछौँ अबको एक घन्टा यहाँहरूले कार्यक्रम सुनेर हाम्रो साथ दिनुहुनेछ। आज एकदमै एउटा दुःखद समाचार त यहाँ सबैलाई थाहा भइसक्यो। त्यही परिप्रेक्ष्यमा एकदमै भारी मन लिएर यहाँहरूमा यो कार्यक्रम लिएर विमलजी र म उपस्थित भएका छौँ। लाग्छ आजको कार्यक्रममा हामी अलिकति भावनात्मक पनि हुनेछौँ, सायद केही अन्तर्मनका कुराहरू यहाँहरूमा गर्ने पनि छौँ। तर पनि आजको कार्यक्रमको विषयवस्तु हामीले भर्खरै नेपालमा गएको यो महाप्रलयकारी जुन बाढी छ, भूस्खलन छ, त्यसको सेरोफेरोमा रहेर केही कुराकानीहरू गर्नेछौँ र यहाँहरूलाई एउटा दुःखको बेलामा मनलाई शान्ति दिने केही गीतहरू पनि हामीले कार्यक्रममा सुनाउनेछौँ। हाम्रो कार्यक्रम सुनेर साथ दिनुहोला र यो दुःखद घडीमा यदि यहाँहरूले आफ्ना भावनाहरू हामीमा सेयर गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो स्टुडियोमा फोन पनि छ र यहाँहरूले हामीलाई व्यक्तिगत रूपमा टेक्स्ट मेसेज गरेर पनि खबर गर्न सक्नुहुनेछ। विमलजी
3: दाइले अघि नै पनि हाल्नुभयो, आज हामी त्यही स्थिर मन लिएर यो कार्यक्रममा उपस्थित भएका छैनौँ। हृदयले पनि मनले भावले अलिकति अस्थिर जस्तो पनि छौँ। हामी कसैले नसोचेको असाध्यै अकल्पनीय एउटा प्रकृतिको रौद्र रूप, वास्तवमा यस्तो घटनाहरू इतिहासमा यो विरलै हुने गर्दछ। यो हाम्रै यो कालखण्डमा प्रकृतिको यस्तो रौद्र रूप देख्न पर्यो। हामी कामना गरौँ यस्ता प्रकृतिका यस्ता विपत्त रूपहरू आगामी दिनहरूमा भविष्यमा कहिले देख्न नपरोस्। यस घटनाबाट आफ्ना अमूल्य ज्यान गुमाउनुभएका ती सयौँ हजारौँ मानिसहरूको आत्माको चिर शान्तिको कामना गर्दछौँ भने जो परिवारहरू, जो आफ्ना प्रियजनहरूलाई गुमाएको परिवारहरूप्रति पनि हामी यसै कार्यक्रम मार्फत गहिरो समवेदना प्रकट गर्दछौँ। जो अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ, हराइरहेको हुन्छ, उहाँहरूको पनि सकुशल उद्धार होस्, उहाँहरूलाई भेटियोस्, फर्केर सकुशलै आफ्नो घरमा फेरि पनि जोडिनुहुनेछ भनेर हामी आशा गरौँ। त्यसले पनि थोरै भए पनि परिवारको मुहारमा एउटा चाहिँ नि खुसी लिएर आउने थियो, त्यही आशा गरौँ। यो यस्तो किसिमको यो अकल्पनीय एउटा हिमाली सुनामी नै भनेर भनौँ, यो हुन त जलवायु परिवर्तनको धेरै कुराहरू हुने गर्दछ। आज विभिन्न प्लेटफर्महरूमा यो अहिले यसको असर समुद्रदेखि पहाड र हिमालका टुप्पासम्म देखिएको छ। सिङ्गो मानव समुदायको ध्यान यसले खिचेको छ। कहीँ न कहीँ रूपमा हामी सबैजना व्यक्तिगत रूपमा केही न केही भागीदार छौँ होला, एउटा मानव जातिको हिसाबले पनि। एक निमेषमै यसले हजारौँ मानिसहरूको अनमोल जीवन निमेषभरमै चुँडेर लग्यो। आमाका काखहरू रित्ति, छोराछोरीहरू टुहुरा भए, सहारा शक्ति र विश्वास टुट्यो। बजार र बस्तीहरू खण्डहरूमा परिणत भए। दोबान र बेसीका धान चुल्ने खेतहरू बगर र मरभूमिमा परिणत भए। ज्ञानका ज्योति छर्ने विद्याका मन्दिरहरू भग्नावशेष भए। उद्योग कल कारखाना लगायत देशकै आर्थिक भविष्यसँग जोडिएको अर्बौँ अर्ब लगानीमा निर्माणाधीन र निर्माण सम्पन्न भइसकेका त्यस्ता जलविद आयोजनाहरू छेद विच्छेद भए। समग्रमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरूको मन छेद विच्छेद भयो। देशलाई गम्भीर चोट लाग्यो, जसको गहिरो असर देशी प्रवासी सबैमा अहिले परिरहेको छ। हजारौँ मानसरोवर कैलाश यात्राका तीर्थयात्रीहरूको यात्रा अपुरो टुङ्गियो। हामी यहीँबाट कामना गरौँ जो कैलाश जो मानसरोवरको यात्रामा जो मोक्ष प्राप्तिको सिलसिलामा जानुभएको थियो उहाँको सशरीर त उहाँहरू नरहनुभएका अथवा हराइरहनुभएको भए पनि हामी उहाँहरू कैलाश जस्तै सदा सदाका लागि जन्म जन्मान्तरसम्म अटल र स्थिर रहिरहनेछ भन्ने हामी यहाँबाट कामना गर्छौँ। यसले यति ठुलो परिमाणको चाहिँ नि क्षति पुर्यायो। अन्तर्देशीय व्यापारी व्यवसायी श्रमिक मजदुर कर्मचारीहरू सम्पर्कविहीन भए। हजारौँ गाडीहरू माटोमुनि पुरिएको आशंका गरिएको छ। तीसँगै तमाम परिवार उजाडिए। सपनाहरूको पूर्ण विराम लाग्यो। यस्तो ऐतिहासिक भयानक विपत्तिमा अत्यन्त जटिल कठिन र सकसपूर्ण परिस्थितिका बावजुद पनि आफ्नै ज्यानको बाजी लगाएर उद्धार र साहस अनि स्वास्थ्य उपचारमा अहोरात्र खटिनुहुने स्वास्थ्यकर्मी नेपाली सेना प्रहरी सशस्त्र प्रहरी उड्डयन प्रदायक कम्पनी विभिन्न सामाजिक सङ्घ संस्था स्थानीय नेतृत्व कर्मचारी पत्रकार मिडिया हाउस एवं प्रत्यक्ष अप्रत्यक्ष रूपमा यस कार्यमा यस पुण्य कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न सबैप्रति हामी यसै रेडियो कार्यक्रम मार्फत र सम्पूर्ण अस्ट्रेलियामा रहने प्रवासी नेपालीहरूको तर्फबाट समेत नतमस्तकपूर्ण हार्दिक सलाम व्यक्त गर्दछौँ। र हामीले भन्ने कुरा नै त्यही हो। यस अवस्थामा चाहिँ नि अब यस्ता धेरै कालखण्डहरू वास्तवमा हामीले ठेक्दै भोग्दै पनि आएका हौँ। हरेक 10-15 जस्तो वर्षको अन्तरालमा हामीले काहीँ न काहीँ हामीले यस्ता पीडाहरू भोग्दै आइरहेका छौँ, होइन दाइ? 10 वर्ष अगाडि मात्र भूकम्पले यस्तै थिलथिल पारेको थियो। त्योभन्दा पहिला यस्तै राजनीतिक परिवर्तनको सिलसिलामा होस् या अन्य कारणहरूले गर्दा पनि हाम्रा समाजहरू चाहिँ नि विक्षिप्त भएका थिए। धेरैका आँसु सिउँदो पुछिएका थिए, धेरैका काखहरू रित्तिएका थिए। यसपालि पनि यस्तै भएको छ। हामी आशा गरौँ ती आँसु ओबाउन नपाएका आँखाहरूले मा छिट्टै नै उज्यालो छरियोस्। ती साना टुहुरा टुहुरीहरूले कोही सहारा पाउन्। यसको लागि हामीले चाहिँ नि शब्दमा भनेर मात्र पनि त सम्भव छैन, वास्तवमा हामी सबैको सहयोग बिना यो प्राय प्राय असम्भव नै देखिन्छ। संसारभरि रहेका नेपालीहरूले सधैँभरि यस्ता आपत विपत्तमा यस्ता किसिमका घटनाहरूमा सधैँभरि सहयोग गरेर नै हो हामी सधैँभरि लडेर उठिरहेका छौँ, होइन? हरेक पटक चाहिँ नि उठ्यौँ उठायौँ, धेरै पटक जुट्यौँ जुटायौँ। यसपालि पनि यो सन्दर्भ त्योभन्दा फरक छैन। अब अहिले पनि हामीले फेरि एकपटक जुर्मुराएर उठ्ने बेला भएको छ। हामी सबैले आआफ्नो तह र तब्काबाट जुटौँ, एउटा सहयोगको भावना निर्माण गरौँ। सहयोगको कुनै निश्चित मापदण्ड र दायरा हुँदैन। त्यो भनेको अवस्थिति र परिस्थितिअनुसार जे दिन सकियो जे गर्न सकियो त्यही सहयोग हो। आर्थिक अनि भौतिक रूपमा असक्षम हुनेले पनि पवित्र भावनाले यो पुननिर्माणको अभियानलाई यो पुनर्स्थापनाको अभियानलाई परोपारिक परोपकारी भाव सोच र सन्देशद्वारा पनि योगदान पुर्याउन सकिन्छ। हामीले कहाँबाट कसरी हुन्छ कुन रूपले हामीले गरेको थोरै सहयोगले पनि कसैको जीवनले फेरि काँचुली फेर्न सक्छ, कसैको गुमेको जीवनको लयले फेरि लय समात्न सक्छ भने त्यसतर्फ हामी किन कन्जुसाई गर्ने? हामीले ठुलो मन बनाएर खुल्ला दिलले हामीले सहयोग गरौँ र अहिले यतिखेर पीडामा परेको चोटमा परेको देशलाई एउटा समृद्धितर्फ आफ्नै नियमित बाटोतर्फ डोर्याउने कर्ममा हामी सम्पूर्ण नेपाली देशी विदेशी प्रवासी सम्पूर्ण यो अवस्थामा एकबद्ध भएर एक ठाउँमा भएर सामूहिक रूपमा यो प्रण गऱ्यौँ। हामी फेरि पनि यो अवस्थालाई उठाउनेछौँ। जहाँ जहाँ जो जो यो अहिले चाहिँ नि यो घटनाबाट आक्रान्त हुनुहुन्छ, जो जो समस्यामा हुनुहुन्छ, जो जसको गाँस बाँस कपास लुटिएको छ हुनुहुन्छ, उहाँहरूलाई तत्काल छिटो भन्दा छिटो उहाँहरूलाई ती समग्र आधारभूत आवश्यकताहरूलाई परिपूर्ति गर्ने गरी आफ्नो ठाउँबाट सबैले भूमिका खेलौँ भनेर म यही भन्न चाहन्छु।
2: धन्यवाद विमलजी। हामीले सुरुमै एउटा यो हाम्रो जुन पीडा छ, जुन एउटा दुःख छ, त्यसको सम्पूर्ण विवरण, त्यसको विविध पक्षहरूको कुराहरू गऱ्यौँ। कार्यक्रममा क्रमशः यी विविध विषयमा हामी कुराकानी गर्ने नै छौँ। अहिलेलाई एउटा गीत यहाँहरूमा राख्न चाहन्छौँ। यो एकदमै अप्ठ्यारो अवस्थामा धेरैजना दुःखमा हुनुहुन्छ, धेरैजना पीडामा हुनुहुन्छ। हामी एउटै कामना गर्न सक्छौँ, सबैजनाको जय होस्, सबैजनाको मङ्गल होस्, देशमा सुख शान्ति होस्, फर्केर आओस् र यस्तो आपद विपद फेरि नआओस्। तपाईँ हामी सबलाई यस्तो दुःखद क्षण भोग्नु नपरोस्, सुन्नु नपरोस्, देख्नु नपरोस् होइन। यही कामना गर्दै आनी छोइङ डोल्माको सुलमा एउटा मिठो गीत यहाँहरूमा राख्न चाहन्छौँ। जय होस् तिम्रो, मङ्गल होस्, एउटा जयगान कार्यक्रमको सुरुवातमा।

0: जय होस्, सबको मङ्गल होस्। हामीले आज कुराकानी गर्दैछौँ यही हप्ता नेपालमा गएको प्रलयकारी हिमस्खलन, भूस्खलन, थाहा छैन यसको नाम के हो, होइन, बाढी होइन को बारेमा। सबभन्दा पहिले यो कसरी भयो भन्ने बारेमा छोटो चर्चा म गर्न चाहन्छु। तिब्बतको लेन्दे खोलाको माथिल्लो भागमा एउटा विशाल हिम नदीको खण्ड भत्किएर खसेको थियो। त्यस हिमनदीको भत्किएको भागले पहाडको छातीमा करिब 900 मिटर चौडाको ठुलो खाडल बनायो र यो निकै उचाइ, यो खास गरी लाङटाङ हिमालको अर्को भेगबाट तल खसेको थियो र यसरी खस्दाखेरि जुन एउटा धक्का यसले जमिनमा दियो त्यो धक्काले 5.2 रेक्टरको भूकम्प आए जस्तो एउटा धक्का दिएको थियो। र त्यसपछि त्यो कस्तो हुँदो रहेछ भने यो चाहिँ हिउँ र हिउँ मुनिको चट्टानसँगै खसेको, त्यो खस्दाखेरि जुन बेगले खस्यो त्यो बेगले जुन घर्षण उत्पन्न गर्छ त्यो घर्षणले जुन तापक्रम उत्पन्न गर्छ त्यसले हिउँ पग्लिँदो रहेछ। त्यसरी त्यो पग्लेपछि हिउँ पानी भयो र हिउँले सँगसँगै माटो ढुङ्गा गिटी जे भेटिन्छ बाटोमा सबै लिएर आयो र त्यसरी त्यो मिसिएर जाँदाखेरि अझ बढी घर्षण पैदा हुने र अझ बढी हिउँ चाहिँ पानीमा परिणत हुने, एकदमै छिटो त्यो प्रक्रियाबाट पानी भनौँ, त्यो सबै त्यो लेदो चाहिँ एउटा बाढीमा परिणत भयो भनौँ न, होइन, र बग्यो र यति छिटो बग्यो त्यो करिब करिब 200 किलोमिटर प्रति घन्टाको दरले बग्दाखेरि 20 किलोमिटरको दूरी करिब 6 मिनटमा त्यसले तय गरेर यो नेपाल तिब्बत बोर्डरमा रहेको यो रसुवागढी नाकासम्म पुग्यो, होइन, तपाईँ हामी सबैले त्यसको भिजुअल देखेकै छौँ, र त्यसबाट तलतिर लाग्यो यो चाहिँ भोटेकोसी त्रिशुली हुँदै तल गयो, होइन, र त्यो जुन बेग एउटा बेगको कुरा आयो, त्यसमा भएको जुन ढुङ्गा माटो जे जे छ होइन त्यसको शक्तिको कुराहरू आयो र त्यो चाहिँ भोल्युमको कुरा, भोल्युमको एकदम सामान्य हिसाब गर्दाखेरि के भनिन्छ भने जुन भोल्युमको त्यो पानी अथवा त्यो मास त्यहाँ उत्पन्न भयो त्यो चाहिँ रारा ताल बराबरको छ अरे, एउटा रारा तालको जति पानी छ नि त्यो त्यो त्यो मात्राको त्यो हिउँ त्यो त्यो पदार्थहरू त्यहाँ उत्पन्न भयो र तपाईँ सोच्नुहोस् त्यो रारा ताललाई त्यो खोँचमा हाल्दाखेरि कुन बेगको पानी आउँछ होला, होइन, कुन त्यो त्यस्तो खालको एउटा परिस्थिति उत्पन्न भयो र त्यो अगाडि बढ्दै जाँदाखेरि बाटोमा रहेका सबै बस्तीहरू, घरहरू, संरचनाहरू सबै ध्वस्त भयो, होइन, अब मान्छे भन्ने कुरा त धेरै सानो कुरा हो त्यसमा, होइन, हामीले हेर्दाखेरि चाहिँ विशालकाय 3-4 तलाको घरहरू, होइन, कङ्क्रिटको पुलहरू, बाटोघाटो सबै बगाउँदाखेरि त्यसको अगाडि मान्छे भन्ने त एकदमै सानो कुरा हो, त्यसको त हिसाब किताबै केही भएन, होइन, र यो खालको र एक ठाउँमा यसले के पनि गर्यो भने यसरी बग्दै जाँदाखेरि जति पनि हाम्रो यो पानीको सतह मापन गर्ने उपकरणहरू छन् धेरै ठाउँमा छन् त्यो, होइन, सबै भत्कायो त्यसले र एउटा ठाउँमा बचेको रहेछ र त्यसले त्रिशुली नदीमा त्यो बचेको ठाउँमा नाप्दाखेरि चाहिँ आधा घन्टामा 9 मिटर पानीको उचाइ, पानीको डेप्थ छ नि त्यो चाहिँ बढेको देखिन्छ, होइन, तपाईँ आफै कल्पना गर्नुहोस् आधा घन्टामा 9 मिटर पानी उचाइ गर्ने भनेपछि, होइन, कुन प्रवाह कुन दरमा प्रवाह भयो होला पानीको, होइन, त्यसरी यसले चाहिँ रसुवा, त्यसपछि नुवाकोट, धादिङ र चितवनसम्म पनि यसले केही असर गर्यो,
1: पनि
0: गोर्खा, र यसको असर अहिले कहाँ देखिन्छ भने भारतको उत्तर प्रदेश बिहारसम्म पनि यसको असर देखिन्छ र त्यहाँ चाहिँ बगेका सबहरू अहिले बिहारमा भेटिन थालेका छन्, होइन, त्यहाँबाट बगेका सिलिन्डर ग्यासका सिलिन्डरहरू बिहारतिर भेटिन थालेका छन्, त्यो खालको विनाश सम्भवतः नेपालीहरूको जीवनमा कुनै पनि आजसम्म कहिल्यै भएको छैन, यो तहको विनाश, होइन, हामीले विनाशको कुरा गर्दाखेरि 90 सालको भूकम्पको कहानी सुन्छौँ, हामीले देखेनौँ, होइन, 45 सालको भूकम्पको साक्षीमा आफै छु, मैले देखेँ हो, होइन, त्यसपछि सातिना बाढीहरू आइरहन्छन् देशमा, होइन, कुनै सानो बस्ती बगाउने कुराहरू अब दुःखपूर्ण कुरा हो तर भइरहन्छ देशमा, होइन, त्यो हाम्रो भौगोलिक बनोटै त्यस्तो छ देशको, तर यो स्केलमा भयो, अचानक भयो, जसको कुनै पूर्व सूचना थिएन कसैलाई, होइन, त्यो खालले चाहिँ यसले ठुलो विनाश निम्त्याएको छ र यसबाट धेरै क्षति हुन गएको छ। अब भौतिक क्षति त छ नै, होइन, धेरै जलविद्युत केन्द्रहरू ध्वस्त भएका छन्, बाटोको 40-50 किलोमिटर बाटो चाहिँ सबै बगेको छ होइन। तर त्योभन्दा पनि ठुलो चाहिँ एउटा संवेदनशील विषय चाहिँ मान्छे
1: मानवीय क्षति,
0: मानवीय क्षति चाहिँ एकदमै संवेदनशील छ र यसले धेरै मान्छेलाई, हामीले मात्र होइन, नेपालीको मन त दुख्यो दुख्यो, यसले संसारको मन दुखाएको छ होइन। यसको अनुमान यहाँहरूले चाहिँ अस्ट्रेलियन मिडियामा जुन चर्चा भइरहेको छ यो घटनाको होइन, 4-5 दिनदेखि त्यसले पनि देखिन्छ कति कति ठुलो यो क्षति हो र कति ठुलो यो घटना हो होइन। यो घटनाको सरस्वती विवरण मैले यहाँहरूमा आज राखेँ। यसमा अब अध्ययन अनुसन्धान भइरहेको छ, पहिले पनि भइरहेको थियो, अहिले पनि यो किन भयो भन्ने कुरा चाहिँ धेरै वैज्ञानिकहरूले, धेरै यो रिसर्चरहरूले संसारभरि बसेर गरिरहेका छन्। सबैको लागि यो विषय एउटा आश्चर्यजनक विषय भइरहेको छ होइन। केही साइन्टिफिक कुराहरूले यसलाई, यो तथ्यलाई चाहिँ के गर्छ भने सपोर्ट पनि गर्छ कि उजागर पनि गर्छ, तर सबैको पछाडि चाहिँ एउटै कारण के देखिन्छ भने बढ्दो तापक्रम
1: घटना। यो निश्चित भूगोलको भए पनि वास्तवमा यो संसारकै एक किसिमको एउटा साझा
0: हजुर
1: दायित्वभित्र पनि पर्छ जस्तो मलाई लाग्छ होइन। हाम्रा जस्तै धेरै चाहिँ हिमाली श्रृङ्खला भएका धेरै देशहरू छन्, यस्तै प्रकृति यस्तै भौगोलिक बनावट भएका धेरै देशहरू पनि छन्। धेरै ठाउँहरूमा अब यो संसारमै जलवायु परिवर्तनसँग जोडिएका हाम्रा चाहिँ नि प्रकृतिसँगको हाम्रो चाहिँ नि उठबस्त्र अनुशासनका धेरै कुराहरू हुने गर्छन्। त्यसैले यो हाम्रो देश नितान्त एउटा देशको एउटा परिवेशको एउटा भूगोलको मात्र एउटा रिजनको नभएर समग्र संसारकै यो ध्यान खिच्नुमा चाहिँ वास्तवमा यो अब सबैको कल्पनाभन्दा बाहिरको, यो कसैले पनि वास्तवमा यो कसैको पनि दिमागमा यस्तो अब त्यही किसिमको चाहिँ नि भनौँ न, मानिस बाहेक अरू कसैको पनि दिमागमा यस्तो खालको विनाशकारी यो उसको कहिले पनि दिमागमा आउँछ जस्तो पनि मलाई लाग्दैन।
0: ठ्याक्कै यस्तै खालको घटना केही वर्ष अगाडि भारतमा पनि भएको थियो होइन, तर जस्तो केदारनाथमा हो के अरे होइन,
1: हजुर केदारनाथमा चाहिँ नि एकदमै ठुलो वर्षा हुन्छ नि, एउटा चाहिँ नि नियमित रूपमा 3-4 दिनसम्मको चाहिँ नि एउटा निरन्तर वर्षा पश्चात एउटा चाहिँ नि फ्ल्यास फ्लड यस्तै चाहिँ नि ठुलो एउटा बाढी आएको थियो, त्यसले चाहिँ नि निश्चय पनि धेरै धनजनको क्षति त्यहाँ पनि भएको, त्यस्तै चमोली भन्ने अर्को भारतको ठाउँमा पनि त्यस्तै भएको देखिन्छ। तर ती घटना ती विपदसँग यो तुलना गर्ने हो भने तुलना त हुने नै सक्ने कुरो नै भएन यो एक किसिमको। त्यही भएर मैले अघि नै पनि भने एक किसिमको हिमाली सुनामी एउटा हुन्छ नि, एउटा पहाडी एउटा भौगोलिक चाहिँ नि सुनामीकै रूपमा लिनुपर्छ। अब होइन दाईले भन्नुभयो अब त्यो 4,000-5,000 मिटर अग्लो जुन हिम चट्टान सहितको जुन एउटा चाहिँ नि हिमाली खण्ड होइन, हिउँ सहितको पहाडै त्यसरी गर्ल्याममा झप्दाखेरि त्यसको कम्पन हुन्छ नि, हुन त सुरुमा चाहिँ नि धेरै वैज्ञानिक विश्लेषकहरूले भूकम्प गएको भनेर पनि यो कुरा चाहिँ नि अखबारहरूमा आएको थियो, पछि बिस्तारै चाहिँ नि दिन बित्दै जाँदा यसको पुष्टि हुन गयो वास्तवमा यो चाहिँ नि भूकम्प नभएर त्यसैको चाहिँ नि परकम्पन त्यसैबाट उत्पन्न भएको एउटा भन्नुभयो। दाई त अब यसैको विद्यार्थी पनि हुन्छ, जलवायु सम्बन्धी धेरै अब यस्ता हिम नदीहरू ग्लेसियरहरू अब अहिले चाहिँ नि धेरै ठाउँमा आजकल सुन्न पनि पाइन्छ, बडा यो रोचक विषय पनि बनेको छ। अब कतिपय देशहरू त अर्को 20-25 वर्षमा चाहिँ नि कतिपय सहरहरू भारतका चाहिँ नि मुम्बई लगायत बङ्गलादेशका चाहिँ नि कतिपय भूभागहरू चाहिँ नि समुद्री डुबानमा पर्नेछन् भनेर चाहिँ नि एक किसिमको चाहिँ नि भनौँ न घोषणा पनि भइसकेको छ। त्यसै गरी चाहिँ नि हाम्रा हिमाली श्रृङ्खलाका जुन हिउँहरू हो त्यो चाहिँ एकदमै व्यापक रूपमा चाहिँ नि एकदमै द्रुत गतिमा त्यो चाहिँ नि पग्लिने क्रम चाहिँ नि एकदमै जारी छ होइन। त्यसले चाहिँ नि अनि हिम नदीहरू ठाउँ ठाउँमा ग्लेसियरहरू ठुल्ठुलो निर्माण हुन सक्ने र त्यसले चाहिँ नि भविष्यमा चाहिँ नि अर्को एउटा ठुलो सङ्कट पो चाहिँ एउटा विकराल सङ्कटको पो निर्माण हुँदै गइरहेको भन्ने कुरा पनि
0: तपाईँले यो अलिकति टेक्निकल कुरा उठाइहाल्नुभयो होइन। ग्लोबल वार्मिङको कुरा त हामी चाहिँ एभरेज टेम्परेचर राइज भन्छौँ नि, औसत यो तापमान वृद्धिको कुरा गर्छौँ होइन, र त्यो आधारमा चाहिँ समुद्रको सतह हिउँ न हिउँहरू पग्लिँदाखेरि चाहिँ समुद्रको सतह बढ्दै जान्छ र त्यसले चाहिँ धेरै सहरहरू देशहरू डुबाउन पर्छन् भन्ने एउटा यो होइन। अब हिउँमा अलिक फरक छ, हिउँमा के छ भने जुन इफेक्ट चाहिँ समुद्रमा पर्छ नि त्योभन्दा धेरै ठुलो इफेक्ट चाहिँ हिउँ हिमालयमा पर्छ। के गर्छ भने हिउँले चाहिँ नर्मल्ली तपाईँको टेम्परेचरलाई त्यो रिफ्लेक्ट गर्छ क्या, हिट रिफ्लेक्ट गर्छ होइन। त्यसले गर्दाखेरि जति तातिनुपर्ने हो नि हिउँ त्यति नतातिने हो वास्तवमा, तर हिउँ पग्लिँदै जाँदाखेरि त्यो रिफ्लेक्टिभ जुन पावर छ नि हिउँको त्यो कम हुँदै जान्छ, भन्ने मतलब बढी हिट चाहिँ बढी ताप चाहिँ त्यसले सोच्छ होइन। र हामी एभरेजमा चाहिँ 2 डिग्री बढ्यो भन्दाखेरि हिउँमा त्यो त्यसमा चाहिँ हिउँमा हिउँ हिम श्रृङ्खलामा चाहिँ त्यो 3-4 डिग्रीले बढ्छ कि त्यो टेम्परेचर होइन। त्यस कारणले चाहिँ त्यसलाई चाहिँ अलिकति एसिलेटेड इफेक्ट भन्छ, हिउँमा चाहिँ त्यो हिम श्रृङ्खलामा चाहिँ अलिक बढी असर पर्छ त्यसको, होइन? त्यस कारणले चाहिँ मार पर्ने समुद्र तहमा भन्दा पनि बढी हिमालमा चाहिँ अरू बढी मार पर्छ त्यसको, है? एउटा तथ्य. अर्को तथ्य के छ भने, यो चाहिँ तपाईँको हरित गृह जुन ग्यासहरू छ, जी ग्रिन हाउस ग्यास भन्छ त्यसलाई, त्यसको विसर्जनले गर्दाखेरि यो टेम्परेचर बढ्ने हो, होइन? अब नेपालको कन्ट्रिब्युसन कति छ त विश्वभरिको ग्लोबल ग्रिन हाउस ग्यास इमिसनमा? नेपालको कन्ट्रिब्युसनको 0.01% होला, होइन? एकदमै कम छ, होइन? किनभने हाम्रो तपाईँको औद्योगिक त्यति धेरै छैन, होइन? संसारको तुलनामा अलिअलि तपाईँको भेहिकलहरूको ट्रान्समिसन के अरे इमिसनहरू हुन्छ, होइन? धेरै कम छ हाम्रो कन्ट्रिब्युट ग्लोबल स्केलमा, होइन? तर सबभन्दा बढी मार कसले खप्नु परेको छ भने हामीले खप्नु परेको छ त्यो कुरा,
1: हो?
0: जुन कुरा अहिलेको घटनाले देखायो, होइन?
1: अहिले यही परिप्रेक्ष्य

0: को प्रभावको असर चाहिँ हामीले
1: खेप्नु परेको
0: छ, परिरहेछ अब इन्डस्ट्रियल वर्ल्डको जो एकदम औद्योगिक देशहरूको जुन छ योगदान त्यसमा होइन त्यसको असर हामीले खेप्नु परेको छ। त्यस कारणले चाहिँ यो विषयमा निश्चय पनि बहसहरू छलफलहरू भएकै होला होइन, र अब र यो घटनाले त्यो कुरालाई अझ जोड बल पुर्याउँछ जस्तो मलाई लाग्छ। हामी कुराकानी गर्ने नै छौँ, फेरि एउटा गीत राख्ने समय भएको छ। नेपालमा बाढी हर वर्ष आउँछ होइन विमलजी,
1: हरेक वर्ष केही न केही मचाइरहेको हुन्छ, खालि परिमाणिक रूपमा मात्र कति क्षति गरेर कुन हदसम्मको चाहिँ नि विनाश गर्यो भन्ने कुराहरू मात्रै हो।
0: एउटा एउटा दुःखद पक्ष चाहिँ थाहा छैन यसपटक के हुन्छ होइन, अलिकति चाहिँ त्यो बाढी आउने भनेको दूर दराज कहिले काठमाडौँमा पनि आयो भने त तर चाहिँ धेरै जसो दुर्गम ठाउँहरूमा होइन एकदम दुर्गम बस्तीहरूमा,
1: पराल साल काठमाडौँमै 30 मान्छेले ज्यान गुमाए त्यो असाध्यै अकल्पनीय थियो। काठमाडौँमा बाढी गयो अरे जान्छ भन्दा अहिले पनि मान्छेलाई सहजै विश्वास गर्न पत्याउन गाह्रो हुन्छ होइन। अब यही भोटेकोसीले पनि पोहोर सालै मात्र पनि त एक किसिमको चाहिँ नि ठुलै विनाश गरेको थियो है, त्यो पनि एक किसिमको फ्ल्यास फ्लडिङै जस्तो थियो। तर अब योभन्दा त अब तुलनात्मकमा धेरै सानो भए तापनि त्यसको पनि चाहिँ त्यहीबाट हामी उठिरहेका थियौँ भनौँ न, अहिले बाटोहरू त्यति बेला क्षति भएका हाइवेहरू अहिले पुननिर्माणका सिलसिलामा थिए, अब अहिले भने चाहिँ नि त्यसको कुनै पनि एउटा ज्वरो नै नरहेर अहिले सम्पूर्ण रूपमा बगाएको छ। लगभग लगभग 30-40 चाहिँ नि पुलहरू नै सम्पूर्ण आएको छ। एक रूपले भन्ने हो भने त्यो सम्पूर्ण क्षेत्रहरू नै अहिले एक किसिमको चाहिँ नि अग्लै एउटा सिङ्गो अग्लै चाहिँ के अलग्गै भूभाग हो कि कतै चाहिँ नि अलग्गै पो एउटा चाहिँ नि ऊ हो कि भने जस्तो पो कता कता देखिन थालेको छ। र उद्धार र राहतमा पनि त्यसले एउटा ठुलो चुनौती थपेको छ वास्तवमा। अहिले जति जे छ अब अहिले यही उड्डयन प्रदायक कम्पनीहरूद्वारा चाहिँ नि चलाइएको हेलिकप्टरहरूबाट धेरै जस्तो चाहिँ नि होइन राहत सामग्री बाँड्ने र उद्धारमा चाहिँ नि त्यो काम भइरहेको देखिन्छ। र अहिले भने चाइना र इन्डियाले पनि केही त्यस्ता चाहिँ नि त्यस्तो उच्च स्तरका चाहिँ नि तालिम प्राप्त हुन्छ नि त्यस्ता उद्धार टोलीहरूलाई पठाएर हिजोदेखि मात्रै चाहिँ नि तपाईँका टनेलहरू विशेष गरी यो जलविद्युत आयोजनाका टनेलमा फँसेका मजदुर र श्रमिकहरूको उद्धार कार्यमा चाहिँ नि लागिपरेका छन् भनेर यो समाचार आएको छ। हामी आशा गरौँ छिटोभन्दा छिटो उहाँहरूले सकुशल उद्धार गर्न सक्नुहुनेछ ती फँसेका धेरै आतताई ती मानिसहरूले आफ्नो जीवन फेरि पाउनेछन् भन्ने हामी त्यही कामना गरौँ।
0: म अघि बाढीको कुरा गर्दै थिएँ होइन, बाढी आउँदै गर्दाखेरि अलिकति बाढी पीडित क्षेत्रको मान्छेहरू चाहिँ नेग्लिजेन्ट हो कि होइन, अलिकति उपेक्षित हो कि भन्ने खालको भावना एउटा गीत, यो गीत निकै अहिले खुब बजिरहेको छ यो गीत होइन, चरी लैजा समाचार भन्ने गीत छ, अङ्कित बाबु अधिकारी र सङ्गीत श्रोताको यो स्वरमा। यसले खास गरी यो पीडा त्यो बाढीपछिको पीडा छ नि मान्छेहरूमा पर्ने पीडाको बारेमा, र त्यो बाढी पीडितलाई चाहिँ सरकारले गरेको उपेक्षाको बारेमा चाहिँ गीत छ। अब यो अहिले नहोला भनौँ होइन, तर पनि एउटा पीडा माथि पीडा जुन थपिन्छ त्यसको एउटा
1: वास्तवमा यो पनि त्यस्तै विनाशकारी चाहिँ नि बाढी आइसकेपछि नै सुर्खेतका भनौँ न ख्यातिप्राप्त राष्ट्रिय कलाकार नै हुनुहुन्छ प्रेमदेव गिरीले गाउनु भएको जस्तो मलाई लाग्छ यो होइन,
0: उहाँको अभिनय छ यसमा, अभिनय हो यसमा। यो मिठो गीत यहाँ सुन्छौँ यो सान्दर्भिक होला आजको यो सन्दर्भमा, त्यसपछि हामी फेरि कुराकानी गर्नेछौँ।

0: अहिले दिउँसोको 4:35 गइसकेको छ र यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो 4EBFM 98.11 साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेन। र आज कार्यक्रम लिएर उपस्थित भएका छौँ विमल खरेल र म केशव शर्मा। कार्यक्रममा यहाँहरूलाई पुनः स्वागत छ। अहिलेसम्मको जानकारी अनुसार यो घटनाबाट करिब 750 जनाको मृत्यु भएको पुष्टि भएको छ। पुष्टि भएको मृत्युको सङ्ख्या हो। त्यसबाहेक करिब करिब 2500 व्यक्तिहरू हराइरहेको यो चाहिँ अफिसियल जानकारी हो। अनुमानमा योभन्दा धेरै गुणा बढी व्यक्तिहरूको निधन भएको हराएको अनुमान छ र त्यसमा 700 भन्दा बढी विदेशी पर्यटकहरू पनि हराइरहेका छन्। त्यसमा अमेरिका, अस्ट्रेलिया, बेलायत क्यानाडा, भारत आदि थुप्रै देशका पर्यटकहरूको हराइरहेको सूचना प्राप्त नभएको जानकारी छ। र हाम्रै पनि हामी नेपाली समुदायमा पनि यो एउटा एकदमै वज्रपात भनौँ न, एउटा दुःखद यो समाचार, यो दुःखद क्षण छ। तपाईँ हामी बिचकै एकजना मित्र जो ब्रिस्बेनमा रहनुहुन्छ, उहाँको परिवार यहीँ छ। तपाईँ हामी सबैसँग सधैँ देखिने भेटिने एकजना पात्र, एकजना व्यक्ति, एकजना साथी, एकजना समाजसेवी को पनि अहिलेसम्म उहाँ मान सरोवरको यात्रामा हुनुहुन्थ्यो, उहाँको खबर आएको छैन। परिवारको अनुरोध अनुसार हामीले उहाँको नाम हामी सार्वजनिक गर्न सक्दैनौँ र पनि यो एकदमै दुःखद अवस्था उहाँको परिवारको लागि छ, तपाईँ हामी सबैको लागि छ। हामी कामना गर्न मात्रै गर्न सक्छौँ उहाँको सुरक्षित रूपमा उहाँ भेटिनुहोस् र छिटै फर्किन सक्नुहोस्। हामी यही कामना रेडियो कार्यक्रम मार्फत गर्छौँ। हामी रेडियो कार्यक्रमको सदस्य पनि हुनुहुन्छ उहाँ र यो दुःखद घडीमा हामी उहाँहरूको परिवारको साथ छौँ भनेर यही कार्यक्रम मार्फत भन्न चाहन्छौँ।
1: नितान्त रूपमा वास्तवमा हुन त जति पनि यो विनाशकारी, यो महाप्रलयकारी घटनाबाट चाहिँ नि जति पनि विपत्तिमा पर्नु भएको छ, अब जिन्दगी परिकमाई गरेर जोडेका जाय जथाहरू गुमाएका छन्, परिवारहरू चुडिएका छन्, तहस नहस भएका छन्। अब यो 2-3 वर्षको बच्चा जालीमा अड्किएर चाहिँ नि जीवन अड्किएको बाँचेको छ र उनको अभिभावकहरूको काहीँ टुङ्गो छैन। यस्तो कारुणिक दृश्यहरूले छोपिरहेको छ। तर कस्तो हुँदो रहेछ भनेर भन्दाखेरि यो एउटा नजिक भनौँ, यो आसक्त जो जति नजिक भयो त्यो छुटिनेको उति नै पीडा हुँदो रहेछ। ताइले अघि नै भन्नुभयो हाम्रो समुदायको त्यस्ता एउटा पात्र जो हरेक सामुदायिक गतिविधिहरूमा उहाँको चाहिँ नि प्रायः जस्तो जहाँ पनि उपस्थित भइरहने असाध्यै मिजासिलो र असाध्यै हितैषी, असाध्यै चाहिँ नि परोपकारी भाव भएका त्यस्ता व्यक्ति जो दाइले भनिसक्नुभयो मान सरोवरको यात्रामा हुनुहुन्थ्यो, त्यही दौरानमा, त्यही भेकमा, त्यही घटनामा उहाँ पनि अहिलेसम्म सम्पर्क विहीन हुनुहुन्छ। हामी ती अलौकिक शक्तिसँग अहिले त्यही अपेक्षा गरौँ, पुकारा गरौँ है, उहाँ कुनै न कुनै रूपमा सकुशल फिर्ता हुनुहुनेछ, परिवारसँग जोडिनुहुनेछ, फेरि हाम्रो समुदायलाई एक किसिमको नयाँ ऊर्जा दिनुहुनेछ, तरङ्ग ल्याउनुहुनेछ। हामी त्यही मात्र सोच्न सक्छौँ, कामना गर्न सक्छौँ। अहिले यतिखेर हामीको भगवान्सँग त्यही नै प्रार्थना छ। अब यही सिलसिलामै आज हामीले बेलुका 6 बजे यही विनाशमा आफ्ना अमूल्य जीवन गुमाएकाहरूका लागि समर्पित गर्दै एउटा दीप प्रज्वलनको कार्यक्रम पनि राखेका छौँ। होइन दाई, यो कार्यक्रम बारेमा थोरै दाईले नै प्रकाश पारिदिनुहुन्छ कि?
0: यो ब्रिस्बेनमा रहेका सबै नेपाली सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा आज साँझ 6 बजे ब्रिस्बेन सिटी स्थित किङ जर्ज स्क्वायर मा एउटा यो दीप प्रज्वलन, अङ्ग्रेजीमा भन्दाखेरि क्यान्डल लाइट भिजिल, यो कार्यक्रम आयोजना गरिएको छ। यहाँबाट जानकारी भइसकेको होला। यो चाहिँ के भने, अब त्यो घटनामा दिवंगत हुने जति पनि व्यक्तिहरू हुन्छ उहाँहरूको सम्झनामा त्यहाँ हराइरहेका व्यक्तिहरूको सुरक्षित उहाँहरू भेटिनुहोस् यही कामना गर्दै, र जतिको मनमा पीडा छ, जति यसबाट प्रभावित हुनुहुन्छ उहाँहरू सबैलाई यो एउटा कठिन परिस्थितिलाई आत्मसात गर्न सक्ने, यसलाई चाहिँ सहन सक्ने क्षमता प्राप्त होस् र उहाँहरू सबै एक्लै हुनुहुन्न, हामी पनि उहाँहरूको साथमा छौँ, हाम्रो सम्पूर्ण समुदाय जो जो यसबाट पीडित हुनुहुन्छ उहाँहरूको साथमा छौँ भनेर एउटा एकबद्धता जनाउने एउटा कार्यक्रम हो, एउटा स्वस्ति शान्तिको पनि कार्यक्रम हो, एउटा सम्झनाको कुरा, यो सबै कुराहरूलाई मिलाएर एउटा विशेष कार्यक्रम हुन गइरहेको छ। यहाँहरू सबैजना आइदिनु होला, हामी पनि एकछिन पछि त्यतै जान्छौँ होइन, यहाँहरूलाई आग्रह गरेँ। त्यो एउटा एउटा एउटा पुनित कार्य हो, एउटा तपाईँ हाम्रो पीडा पनि अलिकति एकअर्कासँग साट्ने, अलिक पीडालाई भुलाउने पनि एउटा माध्यम बन्न सक्छ। सबैजना आइदिनु होला, सहभागी भइदिनु होला, यही आग्रह मैले कार्यक्रम मार्फत गर्न चाहेँ। र अब हामी यहाँ छौँ होइन, देश दुखी जलेको छ, दुखेको छ देशको मन, र हामीले के गर्न सक्छौँ भन्दाखेरि यही एउटा भावनात्मक रूपमा उहाँहरूको साथ सहयोग एउटा देखाउने त एउटा छँदैछ, त्यो बाहेक चाहिँ आफूले गर्न सक्ने आर्थिक सहयोग पनि हामीले गर्न सक्छौँ। यो यति ठुलो घटना छ, यति ठुलो विपद छ, सानोतिनो रकमले यहाँ केही हुन सक्ने अवस्था छैन होइन, देशको अर्थतन्त्रको पनि आफ्नै किसिमका परिधिहरू छन् होइन, व्यवधानहरू छन्, त्यो हिसाबले चाहिँ हामी आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गरौँ। यसका लागि माध्यमहरू नेपाल सरकारले खोलिदिएकै छ, त्यो बाहेक पनि अब अरू माध्यम पनि हुनसक्छन्, रेड क्रस अथवा यस्तै परोपकारिक संस्थाहरू, तपाईँलाई जे कुरा पाइक पर्छ, जे कुरा सजिलो हुन्छ, त्यो माध्यम मार्फत आफ्नो तर्फबाट गर्न सक्ने आर्थिक सहयोग गरिदिनु होला, यही आग्रह पनि हामी गर्छौँ। र हाम्रो नेपालीको एउटा एउटा गुण एउटा स्ट्रेन्थ के छ भने हामी अप्ठ्यारोमा एकदमै एकजुट हुन्छौँ होइन, सधैँ एकजुट हुन्छौँ, यो चाहिँ इतिहासले देखाएको कुरा हो, यो पहिलो पटक होइन, सधैँ हामी एकजुट हुन्छौँ, सधैँ हामी दिल खोलेर सहयोग गर्छौँ, यसपटक पनि गरौँ। र यही सन्दर्भमा एउटा गीत छ, पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, एकदमै यही भावलाई चाहिँ एउटा मान्छेलाई मर्का पर्दा अर्कोले सहयोग गर्नुपर्छ, चाहे त्यो तराई होस्, पहाड होस्, देश होस्, विदेश होस् होइन, पूर्व होस्, पश्चिम होस्, जाति भाषा हामी केही नै हेर्दैनौँ होइन, र यही गरौँ, यही कामना गर्दै एउटा गीत यहाँहरूमा राख्न चाहन्छु, कवि दिनेश अधिकारीका शब्दहरू र स्वरूप राज आचार्य सत्र आचार्यको स्वरमा यो मिठो गीत यहाँहरूमा राख्छौँ, त्यसपछि हामी फेरि कुराकानी गर्नेछौँ।

0: माटोलाई चोट लाग्दा मुटुहरू रुनुपर्छ। निकै नै मर्मस्पर्शी शब्दहरू थिए गीतमा। मैले अघि पनि भने तपाईँ हामी सबै जुट्नुपर्छ र आफ्नो ठाउँबाट आफूले सक्दो सहयोग, जो जो यो त्रासदीबाट पीडित हुनुहुन्छ उहाँहरूलाई गर्नुपर्छ।
1: वास्तवमा यो गीतले नै सम्पूर्ण भाव चाहिँ यस्तो मिठोसँग ओकलेको छ। अघि पहाडलाई जाडो हुँदा मधेसले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ, होइन भने देशभक्ति छैन हाम्रो छातीभित्र, माटोलाई चोट लाग्दा मुटुहरू दुख्नुपर्छ। अघि पनि दाइले भन्नुभएको थियो यस्तै यस्तै विनाशकारी एउटा विध्वंसात्मक यस्ता घटनाहरू हुँदाखेरि वास्तवमा हामी सबै चिज बिर्सेर, हाम्रो जाति बिर्सेर, भाषा बिर्सेर, धर्म बिर्सेर हामी एक ठाउँमा एउटा मात्र भएर उभिने गर्छौँ र हामीले इतिहासका यस अगाडिका कालखण्डहरूमा धेरै पटक त्यो चरितार्थ पनि गरेर देखाइसकेका छौँ। हामी एक्लो नेपाली भएर उभिन्छौँ। त्यहाँभित्र हाम्रो भाषा भनेको एउटा परोपकारको मात्रै हुन्छ, धर्म भनेको एउटा मानव धर्म मात्रै जीवित हुन्छ जस्तो लाग्छ मलाई। अहिले पनि हामी ठ्याक्कै त्यही परिवेशमा छौँ, त्यही सन्दर्भमा छौँ, हामीलाई स्थितिले त्यहीँ पुर्याएको छ, त्यही चौबाटोमा हामी उभिएका छौँ, हामी सग्लो नेपाली भएर उभिएका छौँ र उभिनु पर्ने समय छ। कुनै पनि जात, जाति, भाषा, सम्प्रदाय नभनेर यो विकराल परिस्थितिमा, यो परिवेशमा आतताई सम्पूर्ण यो घटनाबाट पीडित सम्पूर्णका ओठमा फेरि पनि मुस्कान लिएर आउने, ती बिग्रिएका चाहिँ नि लयहरूलाई फेरि बाटोमा लिएर आउने, तपाईँहरू सबै हामी सबै मिलेर एक ठाउँमा उभिएपछि मात्र सम्भव छ। हामी यही प्रयोजनको लागि भनेर नै अहिले दाइले भनिसक्नु भएको छ, दीप प्रज्वलन कार्यक्रम यो ब्रिस्बेनको किङ जर्ज स्क्वायरमा आयोजना गरिएको छ। यसको भाव पनि त्यही बोल्छ, हामी बत्ती बाल्छौँ, बत्तीको ऊर्जा हुन्छ, त्यसको सकारात्मकता, हामी एकअर्कामा यो दुःखको घडीमा हामी सुखमा मात्रै सबैजना सँगै हुँदैनौँ। हामी वास्तवमा त्यही एउटा विरासत बोकेका, त्यही प्राचीन, त्यही सनातनीय सन्तानहरू हौँ। हामी समाजमा जुनसुकै जात जातिका भाषा भाषी भए पनि मिलेर बसेका छौँ, मिलेर बस्न जानेका छौँ र चाहिँ नि पर्दाखेरि बाँडेर खान पनि जानेका छौँ। खुसीमा मात्र हामी एक अर्काको नजिक नभएर दुःखमा झन् त्योभन्दा बढी नजिक हुने त हाम्रो वास्तवमा यो चिनारी नै हो, हाम्रो परिचय नै हो नेपालीको। त्यसलाई फेरि चरितार्थ गर्ने त्यही बत्तीको एउटा मधुर प्रकाश, त्यो ऊर्जालाई हामी सामूहिक रूपमा एक अर्कामा बाँडेर त्यसबाट त्यो ऊर्जालाई चाहिँ नि समग्र अहिले यो प्रताडित बस्ती बस्तीहरूमा, समाजहरूमा, ती परिवारहरूमा ती चु ऊर्जाको सञ्चार गर्ने कर्ममा नै हामी उद्वेलित हुने, हाम्रो त्यही नै भाव हो, हामीले त्यही नै भन्यौँ। सबैजना समय मिलाएर अहिले बेलुकी 6 बजे किङ जर्ज स्क्वायरमा फेरि पनि हामी यहाँहरूलाई आमन्त्रण गर्छौँ, आउनुहोस्। हामी यो विपदको घडीमा, दुःखको घडीमा एक ठाउँमा उभिने प्रण गरौँ, सबैजनाले एउटै भावबाट ती ऊर्जाहरू एक ठाउँमा सङ्कलन गरेर त्यसलाई महाऊर्जाको रूपमा, महाशक्तिको रूपमा त्यो चाहिएको ठाउँमा, मागेको परिवेशलाई, त्यो अभाव खड्केको समाजलाई हामी कुनै न कुनै रूपमा पुर्याउने चेष्टा गरौँ।
0: धन्यवाद विमलजी। अब हामी कार्यक्रमको करिब करिब अन्त्यतिर आइपुगेका छौँ। आज छुट्टिनुभन्दा पहिले केही प्रश्नहरू यहाँहरूमा राख्न चाहन्छु, केही प्रश्नहरू हामीले सोध्नुपर्ने हुन्छ आफैसँग यो घटनाको सन्दर्भमा। सबभन्दा पहिलो प्रश्न छ, पूर्व सूचना प्रणाली थियो थिएन हामीसँग, त्यसले काम गर्यो गरेन, यो सोध्नुपर्ने बेला आएको छ। किनभने यति ठुल्ठुला घटनाहरू हुन्छन् र यो धेरै पहिलेदेखि भन्दा नेपालमा चाहिँ कति 47 जोखिमपूर्ण हिमतालहरू छन् र त्यो कुनै पनि बेला फुट्न सक्छन्, होइन? त्यो एउटा धेरै अध्ययनले बताएको कुरा हो र त्यो एउटा जुन गम्भीरता छ त्यो अनुसार चाहिँ हामीसँग सूचना प्रणाली छैन भने अब समय भयो सूचना प्रणाली राख्न पर्यो, त्यसलाई चाहिँ प्रभावकारी बनाउनु पर्यो र कुनै पनि आपत विपदको पूर्व सूचना छिटोभन्दा छिटो त्यहाँबाट प्रभावित हुन सक्ने व्यक्तिहरूसम्म पुग्नु पर्यो। यो एउटा कुरा चाहिँ यदि हामीसँग नियमित अनुगमन प्रणाली छ भने प्रश्न उठ्छ, त्यो किन प्रभावकारी हुन सकेन, यदि छैन भने अब समय आएको छ त्यस्तो व्यवस्था सरकारले गर्नु पर्यो, होइन? त्यसपछि अर्को एउटा प्रश्न छ पर्यटक सुरक्षाको कुरा, किनभने त्यो जुन रुटमा खास गरी नेपाल र बाट तिब्बत, तिब्बतमा खास गरी मानसरोवर होइन, त्यो चाहिँ एउटा एकदमै पपुलर एकदमै लोकप्रिय पर्यटक स्थल हो र नेपालबाट वर्षमा हजारौँ मान्छे जान्छन् र त्यसका एकदमै सीमित नाकाहरू छन्, फेरि त्यो सबै नाकाहरूबाट जान मिल्दैन होइन, तिनवटा नाका छ जस्तो लाग्छ मलाई, र यो केरुङको नाका चाहिँ अझ बढी लोकप्रिय होस्, र यस्तो अवस्थामा चाहिँ के गरेर त्यो त्यो पर्यटकहरूको सुरक्षालाई चाहिँ एउटा ग्यारेन्टी गर्न सकिन्छ, त्यो बारेमा पनि सोच्नुपर्ने आवश्यकता छ होइन, कस्तो प्रणाली चाहिन्छ त्यो बारेमा, त्यो पर्यटक सुरक्षाको र पर्यटक व्यवस्थापनमा एउटा गम्भीर सुधारको आवश्यकता देखिन्छ होइन, त्यो कुराहरू पनि सरकारले सोच्नु पर्ला। त्यस्तै अब अघि पनि कुरा गऱ्यौँ जलवायु परिवर्तन र यसको प्रभाव, हिमालयमा परेको प्रभाव, त्यसलाई न्यूनीकरण कसरी गर्न सकिन्छ, अन्तर्राष्ट्रिय सङ्घ संस्थाको सहयोग कसरी लिन सकिन्छ, यो सम्बन्धमा अझ बढी विस्तृत अध्ययनहरू, अझ बढी फोकस त्यो हिमालय नेपालको हिमालय रेन्जमै राखेर चाहिँ त्यसलाई अझ बढी प्रभावकारी रूपमा त्यसको अध्ययन कसरी अनुसन्धान कसरी गर्न सकिन्छ, त्यो कुराहरू पनि पहिचान गर्नुपर्ने समय आएको छ। यसलाई अन्तर्राष्ट्रिय जगतमा पनि यसको चासो बढेको छ, निश्चय पनि केही यसको प्रतिफल आउला त्यो आशा गरौँ। र यो नेपाल र भारत यो धेरै कुराहरू के छ भने, यो हिमालको यो पानी ढल भन्छ नि होइन, कुनै उता फर्किया छ कुनै यता फर्किया छ, सीमामा धेरै नदीहरू छन्, हिम नदीहरू छन्, त्यो हिसाबले चाहिँ नेपाल र नेपाल र चिन दुवैको एउटा सहकार्य हुनु एकदमै जरुरी छ होइन, पक्कै पनि होला, तर अहिलेको घटनाले चाहिँ कता कता त्यसमा प्रश्नचिन्ह भएको छ, कस्तो खालको सहकार्य थियो के थियो होइन, त्यो कुराहरूलाई चाहिँ यो पूर्व सूचना आदान प्रदानको कुरा, डाटा सेयरिङको कुरा, उद्धार व्यवस्थापनको कुरामा चाहिँ संयुक्त सहभागितामा जोड दिनुपर्ने समय आएको कुरा यो घटनाले बताएको छ। श्रोताहरू, यो त्रिशुली नदीको जुन एउटा यो जुन एउटा चित्कार हामीले सुन्यौँ देख्यौँ भिडियोहरूमा होइन, यो चाहिँ हामी सबैको लागि, देशको लागि, अन्तर्राष्ट्रिय जगतको लागि पनि एउटा ठुलो सन्देश हो। यो हिमालय भनेको हाम्रो गर्व, हाम्रो पहिचान हामी भन्छौँ होइन, आज त्यो हिमालय एउटा विपत्तिको रूपमा अगाडि आएको छ, सम्पूर्ण हिमालय सङ्कटमा छ अहिले, हिमनदीहरू पग्लदैछन्, हिमतालहरू फुट्दैछन्, र यसको मूल्य तपाईँ हामी हाम्रा दाजुभाइ दिदीबहिनीहरूले तिर्दैछन्। यो विपदबाट हामीले निश्चय पनि एउटा कुरा के हो भने हामीले सिक्नै पर्छ, केही कुरा सिक्नुपर्छ, यो पूर्व चेतावनी प्रणालीलाई बलियो बनाउनुपर्छ, उच्च जोखिम क्षेत्रमा बस्तीहरूको पुनर्स्थापनाको बारेमा पनि सोच्नुपर्छ, हिमतालको अनुगमन र जलवायु परिवर्तनसँग लड्न विश्व स्तरमा हामीले आवाज उठाउनुपर्ने जरुरी देखिन्छ। हराइरहेका सबैको सकुशल फर्किन सक्नुहोस् उहाँहरूको यो कामना हामी गर्छौँ, र मृतकहरूप्रति पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आजको यो कार्यक्रम हामी यहीँ सम्पन्न गर्छौँ। अर्को हप्ता यहाँहरूसँग फेरि भेटघाट गर्नेछौँ। तबसम्मको लागि विमल खरेल र मुकेश शर्मालाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।